आन बेशमार आउर्द के बाधा दानिश्वरान बेनाबर आन इमारत अजीम मतबुआत फारसी रा दर हिंदुस्तान बिना नहादन व दर साल हजार हशदो बिस्तदो बेदस्त राजा राम मोहन राय बाउनवान मीरतुल अखबार आगाज गर्दीद। यकी अज इफ्तिखारात मर्दुम हिंद इन अस्त के अव्वलीन अखबार जबान फारसी अज हिंदुस्तान मुंतशिर गर्दीद। इन अकदाम तारीखी दर साल 1822 बेदस्त राजा राम मोहन राय बे अंजाम रसीद। ओ पीश अजिन दर दिसंबर साल 1821 दर इदारे तारा चंदत व भवानी चरण अखबार महली दर जबान बंगाली बे नामे संबद कौमोदी बे इंतशार रसांद बूद के अव्वलीन अखबार बे जबान महली बूद कि एक हिंदुस्तानी उलासल बे चाप रसांद। राजा राम मोहन राय मेरतुल अखबार रा मसादिफ बा साल नौ बंगाल मुंतशिर नमूद व बाद तबरीक साल नौ बे हमवतनान खुद अखबार जदीदी रा बे उनवान हेदिये पेशकश नमूद। नुक्ता काबिल तवज्जो इन अस्त के इंतशार जाम जहन्नुमा अव्वलीन अखबारी बे जबान उर्दू तवस्सुत मुंशी सदा सुख शाये में शुद तन्हा दो हफ्ते कबल यानी दर रूज 27 मार्च 1822 शुरू शुदे बूद। अगरचे अखबार जाम जहन्नुमा बादन बे जबान फारसी तगीर याफ्त अम्मा दर आगाज बे जबान उर्दू मुंतशिर में शुद। कलकत्ते मंथली मजल्ली के हर माह आज कलकत्ते मुंतशिर में शुद व वकाए हर माह रा दर खुद में गुंजानीद तय गुजारिश दर अव्वलीन जिल्द साल 1822 खुद में नवीसद। अकनुन दो अखबार बंगाली زیر نظر دانشواران داخلی منتشر می گردد. اگرچه جمشید کیان فر ویراستار روزنامه دولت علیه ایران به مدیریت مرزا ابوالحسن خان سنی الملک غفاری در مقدمه این روزنامه می نویسد که اولین اخبار فارسی ایران کاغذ اخبار که در سال 1837 چاپ شده است اولین اخبار فارسی خارج از ایران جامع جمشید نام دارد که هر هفته از بمبئی منتشر می گشته و در سال 1846 نشر آن شروع شد. البته قسمت اول این مطلب درست است اما قسمت دوم آن کاملا اشتباه می باشد زیرا زبان اخبار جامع جمشید فارسی نبوده. این اخبار در اصل هفته‌نامه‌ای به زبان گجراتی بوده که نشر آن زیر نظر شخصی پارسی به نام پستون جی مالک جی موتی والا در سال 1831 از بمبئی آغاز گردید. یا نام اخباری که از میرٹ به زبان اردو منتشر می شد جامع جمشید بود. جامع جمشید که انفر توسط فهرست اخبارهایی در شده در کتاب یک محقق ایرانی به نام محمد صدر هاشمی تحت عنوان تاریخ جرائد و مجلات ایران و محمد صدر هاشمی توسط فهرست هایی منتشر شده در اروپا به این اشتباه دچار است. در فهرستی که دکتر براون آن را یکجا در سال 1914 از کمبریج به چاپ رساند بیشتر اخبار های گجراتی را که نام آن فارسی بوده اخبار فارسی نامیده. به طور مثال جامع جمشید یا چابک در صورتی که هر دو این اخبار ها اخبار گجراتی بودند. به این حساب جامع جمشید که در سال 1846 قبل از روزنامه وقایع اتفاقی 1850 اولین اخبار انتشار ایران منتشر شده است. پس از میرات الاخبار بسیاری از روزنامه ها از کلکته و شهرهای مختلف هند به شمول دهلی، آگره، لدیانه، حیدرآباد، بمبئی وغیرہ به چاپ رسید که از میان آن به خصوص باید اسم آینه سکندری، جام جهنما، شمس الاخبار، آگره اخبار، سلطان الاخبار، سراج الاخبار وغیرہ برد که برای تفصیلات آن باید اثر بنده به عنوان تاریخ روزنامه نویسی فارسی در هند مراجع شود. تشکر.

दौले या अखबार देवड़िए, नवाब सआदत अली खान वगैरह। देवड़ी दर लगत बेमाना ये दरवाजे, आस्थान या दरबारस्त। रवाज खबरनामे हा इलावे बर शाहान दहली, दर दरबार हुक्मरानान महली नीज दीदे मिशवद, आनान खुफिये नवीस हाई खसूसी नीज दाश्तन। खबर रसानी दर जमान महाराजा रंजीत सिंह नीज दाराई नज्म व कायद खासी बूद। बारनामे जमावरी खबर हाई दाखिली व खारिजी फराहम शुदे बूद व हर कदूम अज खबर नामे हाई नाम मखसूस बे खुद दाश्त। बराई मिसाल मीतवन गुफ्त के मसलन पंजाब अखबार, लाहौर अखबार, पेशावर अखबार वगैरह। इन मवारिद रा मीतवन अव्वलीन निशान है ये रोजनामे निगारी फारसी दर हिंदुस्तान बेशुमार आउर्द के बाधा दानिश्वरान बेनाबर आन इमारत अजीम मतबूआत फारसी रा दर हिंदुस्तान बिना निहादन व दर साल 1822 बेदस्त राजा राम मोहन राय बाउनवान मीरतुल अखबार आगाज गर्दीद। यकी अज इफ्तिखारात मर्दुम हिंद इन अस्त के अव्वलीन अखबार जबान फारसी अज हिंदुस्तान मुंतशिर गर्दीद। इन अकदाम तारीखी दर साल 1822 बेदस्त राजा राम मोहन राय बे अंजाम रसीद। ओ पीश अजिन दर दिसंबर साल 1821 दर इदारे तारा चंदत व भवानी चरण अखबार महली दर जबान बंगाली बे नामे संबद कौमोदी बे इंतशार रसानद बूद के अव्वलीन अखबार बे जबान महली बूद कि एक हिंदुस्तानी उलासल बे चाप रसानद। राजा राम मोहन राय मेरतुल अखबार रा मसादिफ बा साल नौ बंगाल मुंतशिर नमूद व बाद तबरीक साल नौ बे हमवतनान खुद अखबार जदीदी रा बे उनवान हेदिये पेशकश नमूद। नुक्ता काबिल तवज्जो इन अस्त के इंतशार जाम जहन्नुमा अव्वलीन अखबारी की बे जबान उर्दू तवस्सुत मुंशी सदा सुख शाये मिशुद तन्हा दो हफ्ते कबल यानी दर रूज 27 मार्च 1822 शुरू शुदे बूद। अगरचे अखबार जाम जहन्नुमा बादन बे जबान फारसी तगीर याफ्त अम्मा दर आगाज बे जबान उर्दू मुंतशिर में शुद। कलकत्ते मंथली मजल्ली के हर माह कलकत्ते मुंतशिर में शुद व वकाए हर माह रा दर खुद में गुंजानीद तय गुजारिश दर अव्वलीन जिल्द साल 1822 खुद में नवीसद। अकनुन दो अखबार बंगाली زیر نظر دانشواران داخلی منتشر می گردد. اگرچه جمشید کیان فر ویراستار روزنامه دولت علیه ایران به مدیریت مرزا ابوالحسن خان سنی الملک غفاری در مقدمه این روزنامه می نویسد که اولین اخبار فارسی ایران کاغذ اخبار که در سال 1837 چاپ شده است اولین اخبار فارسی خارج از ایران جامع جمشید نام دارد که هر هفته از بمبئی منتشر می گشته و در سال 1846 نشر آن شروع شد. البته قسمت اول این مطلب درست است اما قسمت دوم آن کاملا اشتباه می باشد زیرا زبان اخبار جامع جمشید فارسی نبوده. این اخبار در اصل هفته‌نامه‌ای به زبان گجراتی بوده که نشر آن زیر نظر شخصی پارسی به نام پستون جی مالک جی موتی والا در سال 1831 از بمبئی آغاز گردید. یا نام اخباری که از میرٹ به زبان اردو منتشر می شد جامع جمشید بود. جامع جمشید که انفر توسط فهرست اخبارهایی در شده در کتاب یک محقق ایرانی به نام محمد صدر هاشمی تحت عنوان تاریخ جرائد و مجلات ایران و محمد صدر هاشمی توسط فهرست هایی منتشر شده در اروپا به این اشتباه دچار است. در فهرستی که دکتر براون آن را یکجا در سال 1914 از کمبریج به چاپ رساند بیشتر اخبار های گجراتی را که نام آن فارسی بوده اخبار فارسی نامیده. به طور مثال جامع جمشید یا چابک
در صورتی که هر